बिल्कुल जी ना नमड़ा गुजारा कवा एनीवे कॉल तब तो जुगुरो मुंसरा कल कौन के सोख देखो बाय द वे कॉल ड्रॉप शोले एनीवे आज मैं से शामिल कमान वाई जी सलाम वालेकुम था आज भाई असम किस्त प्रोग्राम दे द बिलन कोर्ट ना वी बिलन कोर्ट तबकल राजे आई एम माजिद ऑफ बिलन कोर्ट माजिद राव शुमड़ा न खराक न तमा खदा खा अच्छा कर के गम बस सही द टेंशन वाला खा بلن کوٹ تا خوزی یو زلی را کری ہوما آئی تنگ چی کم امی آشوا بس لالا میا شیر دا ہو بار حال یو زلی را کری ہوما سیدم دلتا غا عزیز نمی عزیز

बिल्कुल जनाब। वही माल तान बेलेवी कली तराशा, माल तान बेलेवी कली तराशा, पबल छा में वदवी कली तराशा। दादे तेर कल यौ काल पबल वदन वतन के गमे निशम जुदाई कली तराशा। सर बबर सर बबर सिर ग्रेवान कुसु की गर्जम, जमा हाल दलेवनी कली तराशा। तूल ज्वंदुन में प गमो के रातेर क्लो, लगा रावड़ खुशहाली कली तराशा। नो बिल्कुल जनाब कली तराशे। सलाम वालेकुम, स्पेशल सलाम बाज मोहम्मद लाला था, इजाज़ दार का छोड़ा है ना, डेरा मरना कुम सासो मशाला हो से मामू तासो अस्पताल के स डिप्टी मानी है। प्लीज आई एम अलीश बा और सड़ो जो खुश डिप्टी न को داخوا سی باز محمد لالا دا خبر اوکڑا زو وزگار خیلی موزگار خیلی اوائی بیا وز او دشا شپا دا خا نبیلکل بودی کی گو آرام بکو زکا چی اللہ پاک و منگ مانی دی رحم کرده دی زکا چی در رزی ویخ و دشپی و دا دی اللہ پاک رحم دی گورا